0: और उसने अपनी रहमत से तुम्हारे लिए रात को और दिन को बनाया ताकि तुम उसमें आराम करो और उसमें उसका फजल तलाश करो और ताकि शुक्र करो।
1: وَيَوْمَ يُنَادِيهِمْ فَيَقُولُ أَيْنَ شُرَكَائِيَ الَّذِينَ كُنْتُمْ تَزْعُمُونَ
0: اور جس دن وہ ان کو پکارے گا اور کہے گا کہ میرے وہ شریک جن کا تمہیں دعویٰ تھا کہاں ہیں۔

0: Sufi sings who? That which is, that which was, that which will be.
1: مسلمانی که داند رمز دین رو، نساید پیش غیر الله جبین رو. اگر گردون به کام او نگردد، به کام خود بگرداند زمین رو. این رادیو FM 92.6 است. بشنوید جهان UCP.
2: ایک نیا انداز،
3: ایک نئی سوچ،
2: ایک نئی پہچان،
3: ایک نئی لگن.
2: یو سی پی میں ہے ہر فیکلٹی کی اپنی ایک الگ پہچان.
3: ہم دیتے ہیں پاکستان کو روشن مستقبل طالب علم کے کردار سے.
2: اور جہاں باتیں ہوں مستقبل کی، معلومات کی، اور بحث و تکرار ہو آنے والے وقت کی.
3: جہاں بنتے ہوں مستقبل کے معمار اور کھیل کے میدان میں پورے پاکستان میں. یو سی پی نمبر ون. یو سی پی
2: نمبر ون. جب ملتی ہے لگن،
3: محنت،
2: کامیابی اور خلوص،
3: تو بنتی ہے
2: یو سی پی کی دنیا. یو سی پی
3: کی دنیا. آپ سن رہے ہیں ایف ایم 92.6.
2: سنتے رہیے.
1: السلام علیکم معزز سامعین، میرا نام ڈاکٹر قرار حیدر ہے. ہمیشہ کی طرح میں پروگرام لے کے حاضر ہوں جس کا نام ہے فیکلٹی آب. ہمارا تعلق فیکلٹی آف سائنس اینڈ ٹیکنالوجی سے ہے جس کے تحت 7 ڈپارٹمنٹس کام کرتے ہیں، اور آپ کو میں آگاہ کر چکا ہوں. آج جس ڈپارٹمنٹ نے ہمارے ساتھ موجود ہونا ہے، اس ڈپارٹمنٹ کا نام ہے ڈپارٹمنٹ آف بایو ٹیکنالوجی. وی آر لکی ٹو ہیو ود اس 3 فیمیل ٹیچرز آف دا ڈپارٹمنٹ who will be participating in today's program. So let's move towards the first participant. Ma'am, apne bare mein batayega.
4: Ji, assalamu alaikum. I am Dr. Asma Zafar, working as an associate professor at the Department of Biotechnology, UCP.
5: Assalamu alaikum. I am Amara Masood and I am working in UCP from 2017, and I have done my MPhil from National Institute for Biotechnology and Genetic Engineering, and my PhD will be completed soon.
6: Assalamu alaikum. My name is Dr. Sadaf Amin and I'm working as an assistant professor at Department of Biotechnology.
1: Ji mohtaram samain, taarufi kalimat ke baad hum badhte hain baqaida program ki taraf. Pehla sawal mera Dr. Sahiba aap se hai. Aap apne department ke bare mein mukhtasaran bataiye.
4: Thank you so much, sir. I am Dr. Asma Zafar, currently working as an associate professor. I have joined the Department of Biotechnology in 2017 as an assistant professor. If we talk about the history of biotechnology department, this department was established in 2015 under the head of Faculty of Life Sciences. Then this faculty is converted into Faculty of Science and Technology in 2022. If we talk about the programs which we are going to run under the head of Department of Biotechnology, currently 4 programs are running: BS Biotechnology, MS Biotechnology, PhD Biotechnology, and recently we have started another MS program, which is MS Forensic Science.
1: Very nice. And now I ask Ms. Amara, aap kis department ke bare mein bataye.
5: جی، تھینک یو ڈاکٹر کرار. اچھا، ہمارا ڈپارٹمنٹ جو بایو ٹیکنالوجی کا ڈپارٹمنٹ ہے، وہ فیکلٹی آف سائنس اینڈ ٹیکنالوجی کا ون آف دا لیڈنگ ڈپارٹمنٹ ہے. الحمدللہ ہمارے پاس بہت ایڈمیشن ہیں، اور ہمارے بی ایس کی کلاسز 3 سیکشنز، ہمارے 150 پلس تقریباً اسٹوڈنٹس ہو جاتے ہیں. ہمارے ایم ایس بایو ٹیکنالوجی اور پی ایچ ڈی بایو ٹیکنالوجی کی بھی اسٹرینتھ بڑی اچھی ہے. اسٹیٹ آف دی آرٹ لیبز ہیں، اور اب ہم نے ریسنٹلی ایم ایس فورنزک شروع کیا ہے، اور اس کا بھی الحمدللہ بڑا اچھا رسپانس ہمیں آ رہا ہے. ایڈمیشن کے لحاظ سے ایم ایس فورنزک سائنسز کا بھی بڑا اچھا رسپانس آ رہا ہے. تو بی ایس بایو ٹیکنالوجی اور ایم ایس بایو ٹیکنالوجی کے ساتھ ساتھ ہمارا فورنزک سائنسز بھی اب بہت اچھے سے اسٹیبلش ہو رہا ہے.
1: جی، نوازش مس ہمارا. اب میں ڈاکٹر صدف حمید سے پوچھوں گا. ڈاکٹر صاحبہ، آپ بتائیے اپنے ڈپارٹمنٹ کے بارے میں مختصرا.
6: بایو ٹیکنالوجی ڈپارٹمنٹ کی جو ایک سب سے اچھی بات ہے وہ یہ ہے کہ ہم کلوزلی کنیکٹ ہیں ود انڈسٹریل پارٹنرز، اور ہمارے جو اسٹوڈنٹس ہیں وہ فائنل ایئر، ان کے پروجیکٹس جو ہیں وہ انڈسٹری کی جو پرابلمس ہیں ان کو سالو کرتے ہیں، اور یہی ریزن ہے کہ امیڈیٹلی آفٹر دیئر گریجویشن دے گیٹ پلیسمنٹ ایٹ انڈسٹریز.
1: جی، بہت خوب. ڈاکٹر اسما، میں آپ سے دوبارہ پوچھنا چاہوں گا کہ آپ اپنی ساتھ جو کولیگز ہیں، فیکلٹی ممبرس ہیں، ان کے بارے میں کچھ مختصراً بتائیے ہمیں.
4: Thank you so much, sir. This is a very good question, because this is a very important thing at the working environment. So I would like to say that at the UCP, आई हैव स्पेंड ऑलमोस्ट 7 ईयर्स, और जो सबसे अच्छी बात मुझे यूसीपी की अभी तक लगी है, जो जिसकी वजह से मैंने इतना लॉन्ग स्टे किया है, वो यही है कि यहाँ पे हम बिल्कुल एक फैमिली की तरह हैं, क्योंकि मोस्ट ऑफ द टाइम हमारा जो है वो यूसीपी में अपने कोलीग्स के साथ गुजरता है, घर से ज़्यादा टाइम हम यहाँ पे गुजारते हैं। तो हमारा बिल्कुल जो एक एनवायरनमेंट है वो फैकल्टी लेवल के ऊपर, डिपार्टमेंट लेवल के ऊपर बिल्कुल एक फैमिली की तरह है। तो इसमें कोई, और हमारा जो एक वर्किंग एनवायरनमेंट है वो बहुत अच्छा है, कंड्यूसिव एनवायरनमेंट है, हमारे जो वर्किंग सिटिंग प्लेसेस हैं वो बहुत अच्छी हैं, और इसके अंदर कोई इस तरह का ड्रॉबैक नहीं है। और शायद यही वजह है कि इतना लॉन्ग स्टे जो है हमारे फैकल्टी मेंबर्स यूसीपी के अंदर, उनका इतना ज़्यादा ये लॉन्ग स्टे होता है।
1: जी, ये सवाल मेरा मिस हमारा आपसे है, फैकल्टी से इंटरेक्शन के बारे में बताइएगा।
5: जी सर, अच्छा हम लोगों के पास बायोटेक्नोलॉजी डिपार्टमेंट में 9 PhD होल्डर्स हैं माशाल्लाह, और इसके अलावा हमारे 2-3 फैकल्टी मेंबर्स पोस्ट डॉक पोजीशंस पे मैरी क्यूरी स्कॉलरशिप और बहुत अच्छे दाद स्कॉलरशिप वगैरह पर अब्रॉड गए हुए हैं। कुछ हमारे फैकल्टी मेंबर्स हैं 1-2 जो अमेरिका में जॉब भी कर रहे हैं और वहाँ से हमारे स्टूडेंट्स को टीच भी करते हैं और हमें रिसर्च में भी असिस्ट करते हैं। इसके अलावा हमारे यहाँ जितने भी लेक्चरर्स हैं वो बहुत अच्छे इंस्टीट्यूट से पढ़े हुए हैं और बहुत अच्छी उनकी रिसर्च प्रोफाइल है, और रिसर्च पब्लिकेशंस में, प्रोजेक्ट्स में, कमर्शलाइजेशन में, इंडस्ट्रियलाइजेशन में उनका बहुत अच्छा रोल है। तो फैकल्टी माशाल्लाह डिपार्टमेंट ऑफ बायोटेक्नोलॉजी की शानदार है, बहुत ही ज़बरदस्त है, और टीचर्स और स्टूडेंट्स का इंटरेक्शन बहुत अच्छा है।
1: बहुत खूब मैम, अब मैं डॉक्टर सदफ से पूछूंगा, क्या उनकी भी यही राय है अपनी फैकल्टी के बारे में, उनकी राय कुछ मुख्तलिफ है?
6: सर, मेरी अपनी फैकल्टी के बारे में सेम राय है, और मैं इसमें ऐड करना चाहूँगी, क्योंकि जब आप बायोटेक्नोलॉजी की बात करते हैं तो बायोटेक्नोलॉजी इज़ बेसिकली कम्बिनेशन ऑफ अ डाइवर्स फील्ड। तो हमारे जो फैकल्टी मेंबर्स हैं वो बेसिकली डिफरेंट बैकग्राउंड से बिलोंग करते हैं, सम बिलोंग्स टू हेल्थ बायोटेक्नोलॉजी, सम बिलोंग्स टू एग्रीकल्चर, मोलेकुलर बायोलॉजी एंड इंडस्ट्रियल बायोटेक्नोलॉजी। तो जब भी हम बात करते हैं बायोटेक्नोलॉजी की, तो जब हम इस डाइवर्स बैकग्राउंड की बात करते हैं तो इससे स्टूडेंट को जो है वो बहुत अच्छी गाइडेंस मिल जाती है, और उन्हें फर्दर अपॉर्चुनिटीज़ एक्सप्लोर करने में बहुत हेल्प आउट होती है, कि वो हर टीचर से जब पढ़ते हैं जिनकी पर्टिकुलर स्पेशलाइजेशन है उन्हीं एरिया में, तो ये स्टूडेंट को एक नई न्यू इंसाइट देती हैं।
1: बहुत अच्छा मैम, बड़े वाज़े तरीके से आपने बताया। मुअज़्ज़िज़ सुनने वालों, अब वक्फा हुआ चाहता है, कहीं मत जाइएगा, सुनते रहिएगा यूसीपी की दुनिया।

0: Broadcasting from University Studios, where knowledge is empowerment. This is 92.6.
1: जी मेरे प्यारे सुनने वालों, हम दोबारा प्रोग्राम के साथ हाजिर होते हैं जिसका नाम है फैकल्टी आवर। और मैं आपको पहले भी बता चुका हूँ, हमारे साथ आज मौजूद हैं तीन हमारी खवातीन पढ़ाने वाली, डॉक्टर साहिबा और मिस अमारा और डॉक्टर सदफ। तो मैं डॉक्टर असमा से दोबारा सवाल करूँगा। डॉक्टर साहब, मुझे बताइएगा कि बच्चों का एक्सपोजर के लिए कि आप कॉन्फ्रेंसेस, सिम्पोजिया और इस तरह की चीज़ें करवाते रहते हैं बच्चों को?
2: जी सर, दिस इज़ वेरी वेरी इम्पोर्टेंट। जैसे कि अभी आपने पहले सवाल किया है कि हमारा जो टीचिंग मेथडोलॉजीज़ क्या हैं, तो हमारी टीचिंग मेथडोलॉजी के अंदर ये भी हम लोग जब स्टार्ट करते हैं अपना क्लास वर्क, तो उसमें स्टार्ट ये चीज़ एक ज़रूर रखते हैं कि कोई ना कोई एक्सपोजर का जो एलिमेंट है स्टूडेंट्स का, वो ज़रूर हो। तो इट डिपेंड्स अपॉन द कोर्स कि कोर्स कौन सा है। अगर वो कोई इस तरह का है कि जिसमें कोई सेमिनार जो है वो कंडक्ट करवाया जा सके, कोई वर्कशॉप कंडक्ट करवाई जा सके, या कुछ इस तरह के कोर्सेज होते हैं जिसमें हम स्टूडेंट्स को स्टडी टूर के लिए आउट ऑफ द कैंपस जो है वो लेके जाते हैं और वहाँ पे उनका एक्सपोजर होता है। तो एक्सपोजर इज़ वेरी इंपॉर्टेंट। अगर स्टूडेंट्स को सिर्फ थेरी दे दी जाए और अगर उनको रियल वर्ल्ड के साथ उस थेरी को लिंक ना किया जाए, तो आई थिंक कि वो उस तरीके से स्टूडेंट्स जो हैं वो उसको ऑप्ट नहीं कर पाते। तो हमारी ये एक कॉन्टीन्यूस प्रैक्टिस है। मेरी जो हमारा जो डिपार्टमेंट है बायोटेक्नोलॉजी का, इसमें जितने भी फैकल्टी मेंबर्स हैं वो सारे के सारे इसको ऑप्ट करते हैं। और इसमें जो कॉन्टीन्यूसली जो भी चीज़ रिक्वायर्ड होती है, आइदर इट इज़ अ स्टडी टूर, वर्कशॉप, कॉन्फ्रेंस, जो भी चीज़ रिक्वायर्ड होती है वो स्टूडेंट्स को गाइड करते हैं।
1: बिल्कुल सही कहा आपने मिस अमारा, जैसे कि डॉक्टर असमा ने बताया, इसका मतलब है आप अपने स्टूडेंट्स को रियल वर्ल्ड सिनेरियोज के साथ आगाह करते हैं और उनको उनके बारे में बताते हैं। मज़ीद रोशनी डालिएगा।
3: अच्छा सर, मैं इसमें ये ऐड करना चाहूँगी कि यूसीपी का जो ये बायोटेक्नोलॉजी का डिपार्टमेंट है, ये ना सिर्फ फैकल्टी ऑफ साइंस एंड टेक्नोलॉजी का लीडिंग डिपार्टमेंट है, बल्कि रिसर्च पब्लिकेशंस के हवाले से भी हमारा डिपार्टमेंट लीड पर है। और तो उसमें सर ये है कि हम रूटीन में अपने फैकल्टी मेम्बर से भी और गेस्ट स्पीकर से भी हम उनको कहते हैं कि आपने जो इतने अच्छे स्किल्स सीखे हैं वो प्लीज़ हमें सेमिनार्स दें, हमें बताएं। इसके अलावा सर, अभी हाल ही में हमने एक अलमनाया सीरीज शुरू की है जिसमें हमारे स्टूडेंट्स जो कि फुल ब्राइट स्कॉलरशिप पे, दाद स्कॉलरशिप पे बाहर बहुत अच्छी यूनिवर्सिटीज़ में अपना नाम रोशन कर रहे हैं, हम उनको खसूसी बुलाते हैं और अपने जो अब बीएस के अंडर ग्रेजुएट के स्टूडेंट्स हैं, हम उन्हें कहते हैं कि आप इनको गाइड करें ताकि ये कि ये भी बाहर जाकर मजीद कर सकें,
1: मोटिवेट भी।
3: बिल्कुल सर, ऐसा ही है। इसके अलावा सर, हम इंटर्नशिप पे सारे बहुत अच्छी अच्छी सेक्टर्स में बच्चों को प्लेस करवाते हैं। हम सर अवेयरनेस कैंपेन्स रन करते हैं, डीएनए डे सेलिब्रेट करते हैं, हम एक्स्ट्रा करिकुलर एक्टिविटीज़ में उनका बायोइनफॉर्मेटिक्स को लेके बहुत अच्छा मॉडल कंपटीशन, पोस्टर कंपटीशन करवाते हैं जो कि हम पिछले 7 ईयर्स से रूटीन में बड़ा करवा रहे हैं। क्लाइमेटिक चेंजेस के ऊपर हम बहुत अवेयरनेस क्रिएट कर रहे हैं। इसके अलावा सर, इंडस्ट्री में बड़ी अच्छी हम प्लेसमेंट्स करवाते हैं और इंडस्ट्रियलिस्ट को हम बुलाते हैं कि फाइनल सेमेस्टर में आकर हमारे बच्चों को प्लेस करें, जैसे जॉब फेयर के लिए। जैसे सर, एक वो बड़ी मूवी में तारे ज़मीन पर वो मूवी है जिसमें उन्होंने ये किया है, तो हमने बिल्कुल उसी से मोटिवेशन ली और हमारे इस साल जो बच्चे हैं कोई 10 बच्चे तकरीबन उन्होंने इंडस्ट्रीज में प्लेस करवाए हैं।
1: डॉक्टर साहब, मैं फिर दोबारा आपका हवाला दूंगा, जाहिर है आपकी पीएचडी चाइना से है। हमें ये बताइएगा कि क्या आपने वहाँ जो लोगों से रवाबत कायम किए तालीमी और रिसर्च के बारे में, क्या आपने उसका समर जो है वो यूसीपी के बच्चों तक पहुंचाया?
4: जी सर, इसमें यह है कि क्योंकि मेरे सुपरवाइज़र हैं या जो मेरे कुलीग्स हैं, उनमें से बहुत से कुलीग्स जो हैं वो बड़ी अच्छी यूनिवर्सिटीज़ में हैं, जैसे MIT के अंदर है, स्टैनफोर्ड में है, तो मैं कोशिश करती हूँ कि बच्चों की एक कॉन्फ्रेंस जो जूम मीटिंग है वो उनके साथ अरेंज करूँ और उन्हीं का कोई एक पेपर बच्चों को रीड करने के लिए देती हूँ और आई आस्क देम कि वो उनसे ही क्वेश्चन पूछें कि उन्होंने ये काम कैसे किया और उसमें उन्होंने किस तरह की हर्डल फेस की है। तो ये है कि हम इस तरह इंटरनेशनल कोलैबोरेशन जो है वो अपना यूज़ करते हैं यूसीपी में।
1: माशाल्लाह, ये ही वजह है ना कि बायोटेक्नोलॉजी यू नो इज प्रोग्रेसिंग विद एवरी पासिंग डे। सो हैट्स ऑफ टू यू, योर पर्सनल एफर्ट्स, योर कोलैबोरेटिव एफर्ट्स, योर कंसर्टेड एफर्ट्स, आई विल पुट इट लाइक दैट। तो आपसे डॉक्टर असमा दोबारा एक सवाल पूछना चाहूँगा। मुझे ये बताइएगा कि वाई बायोटेक्नोलॉजी ऑफ यूसीपी when there are so many other class institutions existing in Lahore, why UCP and why biotechnology? क्यों?
2: جی سر, اس میں جیسا کہ میں نے پہلے بھی بتایا ہے کہ بایو ٹیکنالوجی ڈپارٹمنٹ از ون آف دا موسٹ فلریشنگ ڈپارٹمنٹ آف یو سی پی ایز ویل ایز ایف او ایس ٹی, فیکلٹی آف سائنس اینڈ ٹیکنالوجی. تو اگر میں اس میں دیکھتی ہوں کہ ہماری جو ریسرچ ہیں, ریسرچ لیبس ہیں, وہ اسٹیٹ آف دا آرٹ لیبس ہیں, جس کی وجہ سے میں یہ سمجھتی ہوں کہ یو سی پی کے اندر جو بایو ٹیکنالوجی ڈپارٹمنٹ ہے, دس از ون آف دا بیسٹ ڈپارٹمنٹ. اور میں اپنے جو اسٹوڈنٹس ہیں ان کو بھی اس چیز کے اوپر فوکس کرتی ہوں کہ اف دے وانٹ ٹو پرسو دیئر اسٹڈیز فار ایم ایس اینڈ پی ایچ ڈی, تو ان کو یو سی پی سے ہی کرنا چاہیے, کیونکہ میں سمجھتی ہوں کہ ہمارے پاس جو ریسرچ فیسیلٹیز ہیں وہ باقی انسٹیٹیوٹس کے اندر اس وقت جو بایو ٹیکنالوجی کی ریسرچ فیسیلٹیز ہیں ان سے زیادہ ایڈوانس ہیں. ہمارے پاس جو فیکلٹی ہے ان کی ایکسپرٹیز جو ہیں وہ زیادہ ایڈوانس ہے ایز کمپیئر ٹو موسٹ آف دا ادر بایو ٹیکنالوجیکل انسٹیٹیوٹس آف ڈفرینٹ یونیورسٹیز. سو دس از دا ریزن کہ میں پریفر کرتی ہوں کہ جو ہمارا یو سی پی کے اندر بایو ٹیکنالوجی کا ڈپارٹمنٹ ہے وہ زیادہ بیسٹ ہے, زیادہ ایڈوانٹیجیز ہے ایز کمپیئر ٹو ادر بایو ٹیکنالوجی ڈپارٹمنٹس.
1: ہمارا دا سیم کوسچن, وائی یو سی پی اینڈ وائی بایو ٹیکنالوجی ایٹ ایف او ایس ٹی, اینی سالڈ اور کوجنٹ ریزن فار دیٹ؟
3: اچھا سر, اس میں ویسے میرا ماننا یہ ہے کہ وہ اگر آپ کبھی یہ گورنمنٹ سیکٹر یونیورسٹیز یا جہاں کہیں بہت بڑے بڑے عالم علماء بیٹھے ہو نا, تو ہم جیسے لوگ کہیں چھپ سے جاتے ہیں. مجھے لگتا ہے کہ یو سی پی میں رہتے ہوئے میں بڑا اچھا ایک انفلوئنس, یعنی میں بڑا اچھا ایڈیشن کچھ کر سکتی ہوں اسٹوڈنٹس کی کریکٹر بلڈنگ میں. اور یہ, اور سر مجھے یہاں پروگرس کرنے کا موقع مل رہا ہے. مجھے 8 سال یو سی پی میں ہو گئے ہیں اور الحمدللہ یو سی پی کا انفیریئر اسٹرکچر اور ہماری بایو ٹیک کی لیبس بہترین ہیں. ہمارے ایچ او ڈی صاحب, ہمارے پروریکٹر صاحب بہت اچھے سے, ہماری ڈین صاحبہ ہمیں فیسیلیٹیٹ کرتی ہیں. اور سر اسٹوڈنٹس جو ہیں, دیکھیے سر ہم بڑے اچھے سے جانتے ہیں کہ گورنمنٹ سیکٹر کی جو یونیورسٹیز ہیں کچھ فنڈنگ کے حالات بھی ہمارے سامنے ہیں. اس سے میں اگر مقابلہ کروں یو سی پی کا, تو مجھے لگتا ہے کہ بہ نسبت ہماری لیبز میں ہمارے بی ایس کے بچے بہت اسٹیٹ آف دا آرٹ لیب کام کر رہے ہیں, اور ہم ان کو ریسرچ پبلیکیشنز, ہمارا بی ایس کا بچہ ریسرچ پبلیکیشن نکال رہا ہے. تو میں سمجھتی ہوں کہ یہ ایک فیکلٹی لیول پہ بھی اور ڈپارٹمنٹ لیول پہ بھی یہ ہماری ایک بڑی پروگرس اور بڑی بات ہے کہ ہم یہ کر رہے ہیں.
1: جیسے کہ دونوں میمز نے بتایا, پہلے ڈاکٹر اسما نے پھر مس ہمارا نے, کہ مجھے یاد آ گیا طاہرہ سید کا ایک گانا کہ ہم سب ہو تو سامنے آئے. واقعی بایو ٹیکنالوجی میں یہ چیز لگتی ہے. مجھے یہی بات میں ڈاکٹر صدف حمید سے پوچھوں گا. ڈاکٹر صاحبہ, وائی یو سی پی, واٹ از سو اسپیشل اباؤٹ یور ڈپارٹمنٹ؟
4: سر اس کا آنسر میں آپ کو ٹو پارٹس میں دوں گی. ایک تو لائک اسٹوڈنٹ کے پوائنٹ آف ویو سے اگر میں بات کروں, تو بایو ٹیک جو ہے وہ ایک اس طرح کی فیلڈ ہے جس میں ایٹ دا اینڈ بچوں کے پاس کچھ نہ کوئی بایو ٹیک پروڈکٹ ہوتا ہے. ہمارا جو ڈپارٹمنٹ ہے وہ تخلیق انکیوبیشن سینٹر کے ساتھ کلوزلی کلیبریٹ کر رہا ہے, تو اس میں تخلیق کا جو انکیوبیشن سینٹر ہے وہ بایو ٹیک کے بچوں کو ان کی پروڈکٹ ڈیولپمنٹ سے لے کے ان کی مارکیٹنگ اسٹریٹجی تک جو ہے وہ ان کو گائڈ کرتا ہے پراپرلی, اور ان کو لائک جو بھی گائیڈنس چاہیے ہوتی ہے وہ ہم ان کو دیتے ہیں. دوسرا یہ کہ صرف یہ نہیں ہے کہ آپ نے یہاں سے گریجویٹ کیا اور اس کے بعد لائک ہم آپ کو گائیڈ نہیں کرتے ہیں. ہاں, ایون اگر اسٹوڈنٹس کو جو ہے وہ فردر گائیڈنس چاہیے, وہ کسی انٹرنیشنل یونیورسٹی میں اپلائی کرنا چاہتے ہیں, اس کا پروسیجر کیا ہے, اس پوائنٹ آف ویو سے بھی ہم اس کو اسٹوڈنٹس کو گائیڈ کرتے ہیں. تو سر یہ کچھ اچھی باتیں ہیں جو یو سی پی کے بایو ٹیکنالوجی ڈپارٹمنٹ کی ہیں.
1: بالکل, اور جو طلبہ اور طالبات کو مجبور کرتی ہیں کہ وہ آئیں اور یہاں داخلہ لیں. چلیں جی, ہم آخری سوال آپ سے پوچھتے ہیں میم, ڈاکٹر آسما سے دوبارہ شروع کرتے ہیں, کہ یہ بتائیے گا کہ آپ کے جو بچے یہاں سے فارغ التحصیل ہو کے جاتے ہیں, آپ ان کو, تینوں میم سے پوچھوں گا باری باری, آپ ان کو کیا ایسا میسج دینا چاہتے ہیں؟ جیسے میں نے ایک پروگرام کیا تھا شروع میں یو سی پی میں, میں نے سادی کا ایک شعر استعمال کیا تھا فارسی کا, کہ شادی کا ایک شعر ہے جس کا ترجمہ اردو میں یہ ہے کہ خوشبو وہ ہے جو اپنا پتہ خود بتائے, نہ کہ بیچنے والے عطار کو بتانا پڑے میرے پاس فلاں خوشبو ہے. میں نے تو یہ کہا تھا کہ میں اپنے بچوں کو وہ خوشبو یو سی پی کی ان میں انکلکیٹ کرتا ہوں. آپ کی کیا رائے ہے, آپ ایسی کیا چیز ان میں اجاگر کرتے ہیں تاکہ جہاں بھی جائیں وہ یو سی پی کا نام روشن کریں؟
2: جی سر, جیسے پہلے بھی مس ہمارا نے بتایا ہے کہ ہم لوگ کلاس روم میں تو ایک جو کورس ورک ہے وہ تو کرواتے ہی ہیں, لیکن ہماری یہ بھی کوشش ہوتی ہے کہ ہم اسٹوڈنٹس کی جو مورل ویلیوز ہیں ان کو انہانس کریں. और ये एक बड़ा लॉन्ग ड्यूरेशन होता है स्टूडेंट्स का हमारे साथ इंटरेक्शन. अगर हम बीएस की बात करते हैं तो 4 साल का एक पीरियड होता है. तो आई थिंक अगर वो टीचर्स को थोड़ा सा फॉलो करते हैं, अगर हम टीचर्स अपने आप को इस तरीके से उनके सामने प्रेजेंट करते हैं कि वो मॉरल वैल्यूज हमें उनको मुंह से ना बतानी पड़े
1: रोल
2: मॉडल के तौर पे, तो मोस्ट ऑफ द स्टूडेंट्स जो मेरे स्टूडेंट्स हैं खास तौर पे जाते हुए उनके अंदर वो चीज़ें मैं खुद ऑब्जर्व करती हूँ कि वो चीज़ें इंटीग्रेट हो चुकी होती हैं और वो अपनी नेक्स्ट लाइफ में भी उसको कंटिन्यू करते हैं.
1: जी मिस हमारा ये सवाल आपसे.
3: सर मेरा वैसे इसमें ये मानना है कि एक वालिदैन और एक दूसरा जो उस्ताद है, ये दो लोग हैं जो बच्चों को अपने से आगे देख के बहुत ज्यादा खुश होते हैं.
1: रूहानी वालिदैन है,
3: रूहानी वालिदैन है, बिल्कुल ऐसा ही है. तो सर मैं तो जो बच्चों को मैसेज भी देती हूँ वो ये है कि मेहनत करें सर, शॉर्टकट कोई भी नहीं है. हर चीज़ के लिए आपने मेहनत करनी ही है. जितनी मेहनत आप करेंगे वो चीज़, और हम बच्चों को इस चीज़ का आदि भी बनाते हैं कि आप प्लीज़ किसी शॉर्टकट और इन चीज़ों की तरफ मत देखें. बिल्कुल ऑनेस्टी के साथ, सिंपलिसिटी के साथ आप वो करें तो सर ज़िंदगी तो है ही बड़ी खूबसूरत, और इसी चीज़ को आगे ले कर चलें तो सारे रस्ते आपके हैं. सर अल्लाह ताला हर एक के लिए दर तो ज़रूर खोलते हैं, वो रहमान है सर.
1: डॉक्टर सदफ आखिर में यही सवाल आपसे मुख्तसरन जवाब दीजिएगा.
4: सर मैं अपने स्टूडेंट को जो बात बताती हूँ ये कि दे हैव द पोटेंशियल, दे जस्ट नीड टू एक्सप्लोर इट. पाकिस्तान में जो भी इकोनॉमिक क्राइसिस चल रहे हैं तो बहुत सारे स्टूडेंट को थोड़ी सी अनसर्टेंटी होती है कि ग्रेजुएशन के बाद उन्होंने जॉब मिलती है नहीं मिलती है. तो उसमें बच्चों को ये कॉन्फिडेंस देना बहुत ज़रूरी है कि दे हैव द पोटेंशियल, वो कुछ भी कर सकते हैं और सिर्फ उन्होंने जो है अपने लिए अपॉर्चुनिटीज जो है वो क्रिएट करनी है.
1: बहुत खूब. डॉक्टर साहब ने तो रूमी के कॉल को अपने अल्फाज में बयान कर दिया कि असल में ज़िंदगी जो है ना दुनिया, वो आपके अंदर आबाद है. आपने अंदर नज़र दौड़ानी है, उस पोटेंशियल को रियलाइज़ करना है, फिर अल्लाह ताला आपको पर फराहम कर देता है. इसी पॉजिटिव नोट पे आज का प्रोग्राम इख्तिताम पज़ीर होता है. मैं अपनी तीनों मेहमानान का तहे दिल से मशकूर हूँ कि डॉक्टर असमा आपका, मिस हमारा आपका, डॉक्टर सदफ हमीद आपका, आप तशरीफ़ लाएँ और बहुत अच्छा प्रोग्राम किया. आइंदा भी हम इसी प्रोग्राम को लेकर हाजिर होंगे. ख्याल रखिएगा, यूसीपी की दुनिया से हम मुखातिब हैं. पाकिस्तान जिंदा.

0: University Studios, where knowledge is empowerment. This is
1: 92.6.
2: جی میرے معزز سامعین, دوبارہ لوٹتے ہیں آج کے پروگرام کی طرف. میرا سوال ڈاکٹر صاحب سے ہوگا, ڈاکٹر اسما سے. ڈاکٹر صاحب, میں اکثر گزرتے ہوئے دیکھتا ہوں برآمدے میں سے کہ آپ کی لیبس مجھے بڑی چمکتی ہوئی نظر آتی ہیں, دمکتی ہوئی نظر آتی ہیں. کچھ بتائیے گا اپنی لیبس کے بارے میں؟
3: جی سر, تھینک یو سو مچ آپ کی تعریف کا, کیا آپ نے ہمارے ڈپارٹمنٹ کی لیبس کی تعریف کی. سر, ہمارے جو ڈپارٹمنٹ ہے, جیسے آپ نے بتایا کہ فیکلٹی آف سائنس اینڈ ٹیکنالوجی جو ہے, اس میں ٹوٹل 7 ڈپارٹمنٹس ہیں. تو ہماری جو موسٹلی لیبز ہیں وہ کولیبریٹیو لیبز ہیں, بٹ دیر آر 2 اسپیسیفک ریسرچ لیبز وچ آر ڈیڈیکیٹڈ ٹو دا ڈپارٹمنٹ آف بایو ٹیکنالوجی. ٹوٹلی وی ہیو 4 ریسرچ لیبز اینڈ 8 لیبز وچ آر ڈیڈیکیٹڈ فار دا پریکٹیکل پرپزز, پریکٹیکل کورسز. We have well-equipped research lab. Alhamdulillah, we have all type of equipment. As Dr. Sadaf says, کہ ہماری جو فیکلٹی ممبرس ہیں وہ ڈائیورس فیلڈ ہیں ان کی, تو ہماری جو ریسرچ ہے وہ بھی اسی طریقے سے ڈائیورس ہے. سو وی ہیو آل اکوپمنٹس وچ آر نیڈیڈ فار دا ڈفرینٹ سیکٹرز آف بایو ٹیکنالوجی ریسرچ.
2: یہی سوال میرا مس ہمارا آپ سے ہوگا.
4: تھینک یو سر. اچھا, اس میں ہماری جو بایو انفارمیٹکس کی لیبز ہیں, جیسا کہ ہم جانتے ہیں کہ بایو ٹیکنالوجی کا بڑا ڈائریکٹ تعلق ہے بایو انفارمیٹکس کے ساتھ, اور بایو انفارمیٹکس میں ہمارے پاس بڑے جدید قسم کے سافٹ ویئرس, سیمولیشن ماڈلنگ کے سافٹ ویئرس, جس پر ہمارے اسٹوڈنٹس اور ہمارے ڈفرینٹ فیکلٹی ممبرس بہت اچھا کام کر رہے ہیں. ہمارے ایچ او ڈی جو ہیں ان کا تعلق بھی بایو انفارمیٹکس سے ہے, اور لکیلی جو ہمارے پروڈکٹر صاحب ہیں ان کا بھی تعلق, ان کی پی ایچ ڈی بھی بایو انفارمیٹکس میں ہے. تو سر از ویری کائنڈ کہ وہ کہتے ہیں کہ آپ کو کسی بھی قسم کی سپورٹ چاہیے ہو بایو ٹیکنالوجی میں رہتے ہوئے بایو انفارمیٹکس کے لحاظ سے, تو ہم آپ کو پرووائڈ کریں گے. بہت اچھے کمپیوٹرز, بہترین قسم کی لیب کا اسٹرکچر, جس میں بچے ہمارے جتنی بھی بایو انفارمیٹکس کے ہمارے لیکچرز بھی ہوتے ہیں وہ ہماری کمپیوٹر لیبز میں ہوتے ہیں. ہینڈز آن ٹریننگ ہم بچوں کو بالکل ساتھ ساتھ دیتے ہیں. پروٹین ڈاکنگ پہ, ڈی این اے سیکوینسنگ پہ بہت اچھے قسم کا کام ساتھ ساتھ ہو رہا ہے, اور یہ چیز پھر ہمارے بی ایس کے بچوں کے پروجیکٹ کے لیے بڑی ہیلپ فل ثابت ہوتی ہے.
2: جی, بہت شکریہ, آپ نے بڑی تفصیل سے بتایا. ڈاکٹر صدف, چونکہ یو ہیو ارنڈ یور پی ایچ ڈی فرام چائنا, سو آئی ول بی آسکنگ یو, ہیو یو براٹ سم ایکسپیرئنس وچ یو فاؤنڈ دیئر ان چائنا, دیٹ از لیب ایکسپیرئنس, ہیو یو اپلائیڈ اٹ اوور ہیئر ایٹ یو سی پی؟
5: سر, جیسے ابھی آپ نے بتایا کہ میری پی ایچ ڈی کیونکہ پیکنگ یونیورسٹی سے, اور وہاں پہ بہت ہائی ٹیک لیبس تھیں, لیکن یو سی پی میں آ کے آئی واز سرپرائز کہ یہاں پہ بھی کوئی جو لیب ہیں وہ کسی سے کم نہیں ہے. ریسنٹلی ہم نے, کیونکہ میرا پی ایچ ڈی کا کام جو تھا وہ کینسر سیلس پہ تھا, تو ہم نے ریسنٹلی یو سی پی میں بھی کینسر سیل اینڈ ٹیشو کلچر لیب اسٹیبلش کی ہے, جس میں ہمارے پاس جو جتنے بھی اکوپمنٹ سیلس کو گرو کرنے کے لیے یا ان کو سروائیو کرانے کے لیے ضروری ہیں وہ اس میں موجود ہیں, جس میں ہمارے پاس جو ہے وہ کاربن ڈائی آکسائڈ انکیوبیٹر ہے, اس کے علاوہ بایو سیفٹی کیبنٹس ہیں ٹو انشور دا سیفٹی آف دا اسٹوڈنٹس اور دا ریسرچرس. اس کے علاوہ یہاں پہ میں ایک اور چیز ہائی لائٹ کروں گی کہ ہماری جو لیبس ہیں وہ ڈبلیو ایچ او کا جو بایو رسک مینجمنٹ پروگرام ہے اس کے ساتھ لنک ہیں, اور ان کے کنٹینیوس وزٹ ہوتے ہیں جسٹ ٹو انشور دا سیفٹی آف اور لیبس.
2: ویری ویل سیڈ, ویری ویل ایکسپلینڈ. ناؤ آئی ایم اگین یو نو ڈائریکٹنگ مائی کوسچن ایٹ ڈاکٹر اسما. ڈاکٹر صاحب, میرا سوال یہ ہے کہ استاد کا بڑا ایک مقام ہوتا ہے, تو آپ بتائیں گی آپ کا جو کلاس روم انوائرمنٹ ہے اور ٹیچنگ میتھڈالوجی وہ کیا ہے جس کی وجہ سے اسٹوڈینٹس ہمتن گوش ہو کے آپ کو سنتے رہتے ہیں؟
3: جی سر, ہمارے جو ہے ایک ٹپیکل جو ایک انوائرمنٹ ہوتا ہے ٹیچنگ میتھڈالوجیز کا, اس سے ہٹ کے ہمارے تھوڑا سا ایک ہم لوگ اڈاپٹ کرتے ہیں انوائرمنٹ, جس میں ہم لوگ بیسیکلی ایک ماڈل جو ہے اس کو اڈاپٹ کرتے ہیں, وچ از آؤٹ کم بیسڈ اسٹڈیز ماڈل, جس میں ہم اسٹوڈنٹس کی نہ کہ صرف وہ ایک لرننگ کے اوپر ہم اس کی فوکس کرتے ہیں, بلکہ یہ اسکلس کی جو ڈیولپمنٹ ہے, اس کے علاوہ ان کے جو کانسیپٹ بلڈنگ ہے اس کے اوپر بھی ہم لوگ فوکس کرتے ہیں. تو اس میں ڈفرینٹ طرح کی ہم اسٹریٹجیز یوز کرتے ہیں ٹو اڈاپٹ دیٹ ماڈل, جس میں فردر ہم اس کو بتا سکتے ہیں کہ کس طریقے سے انہوں نے ایک کیس کو سالو کرنا ہے. کیس بتا دیا جاتا ہے, ساتھ میں ہم ان کو کچھ اس طرح کے ہینڈز آن دے دیتے ہیں. اسٹوڈنٹ پہلے سے اس کی پریکٹس کر کے آتے ہیں, دین وی ول ڈسکس ان دا کلاس روم, اینڈ دین وی آسک اسٹوڈنٹس ٹو اپلائی دا نالج آن دیٹ کیس.
2: ویری نائس. مس مارا, would you like to add to what has been said by Dr. Asma?
4: जी सर। अच्छा सर, मेरा तो बिल्कुल यही मानना है जैसे आपने कहा कि ये जो टीचिंग है ना, ये तो सर पैगंबरी है, मतलब उसका जो उसके जैसी ही है, यानी यही तो हम काम कर रहे हैं। तो सर हम अपने स्टूडेंट्स की मोरल वैल्यूज़ उनको भी इन्हांस करने पे बड़ा फोकस करते हैं, क्योंकि सर इखलाकियात जो है वो आपकी इस करेक्टर बिल्डिंग में बड़ा मेजर रोल प्ले करती हैं। अच्छा सर, उसमें ये है कि क्लास में एज वन ऑफ द लीडिंग डिपार्टमेंट हमारे स्टूडेंट स्ट्रेंथ बड़ी ज़्यादा होती है क्लास में, कुछ शरारती बच्चे भी होते हैं, कुछ ज़रा मासूम से भी होते हैं, तो टीचर का काम सर सारे बच्चों को इकट्ठा लेकर चलना है। तो उसमें ये है कि बस कुछ ज़रा शरारती बच्चों को थोड़ा इग्नोर करना पड़ता है, बच्चों को एक्स्ट्रा करिकुलर एक्टिविटी में थोड़ा सा इन्वॉल्व करना पड़ता है। जैसे अभी हमने एसटीजी बेस्ड एक्टिविटी बच्चों की बहुत अच्छी करवाई, उनके चार्ट्स वगैरह बना के उनकी पिक्चर्स वगैरह ली और उन्होंने बड़ी उन्होंने लर्न भी कर लिया और उन्हें लगा कि हम पढ़ भी रहे हैं और हम इन्जॉय भी कर रहे हैं। हम सर उनके फूड बायोटेक्नोलॉजी में उनकी उनसे प्रोडक्ट्स बनवाते हैं और उसके बाद हम उनको सेल करने की कोशिश करते हैं। और हेल्थ बायोटेक्नोलॉजी में हम बच्चों से कहते हैं कि हॉस्पिटल्स विजिट करें, डॉक्यूमेंट्रीज बनाएं। तो इस तरह से हम स्टूडेंट्स को इंगेज करने की और उनको डिफरेंट एनजीओज के साथ भी लिंक करने की कोशिश करते हैं। सर्टिफिकेट्स वगैरह बच्चों को कहते हैं कि आप किसी अच्छे अच्छे इदारों के, और फ्रीली अवेलेबल बहुत सर्टिफिकेशन होती हैं, तो हम बच्चों को इस तरह की चीज़ों में भी बड़ा इन्वॉल्व करते हैं।
2: डॉक्टर सदफ, मैं आपसे पूछना चाहूँगा, दोबारा वही हवाला दूंगा कि आपने चीन से डिग्री हासिल की है, तो बताइएगा वहाँ के और यहाँ की टीचिंग मेथोडोलॉजी में आपको क्या वाज़े फ़र्क नज़र आया, और क्या आप वहाँ की ज़्यादा अप्लाई करती हैं यहाँ, या पाकिस्तानी इंडिजनस से होती है उस पर ज़्यादा स्ट्रेस देती हैं?
5: सर ये आपका बहुत अच्छा क्वेश्चन है, क्योंकि जब मैं खुद चाइना गई थी और मैंने अपना कोर्स वर्क स्टार्ट किया था, तो मैं क्योंकि पाकिस्तानी एजुकेशन सिस्टम से वहाँ जाके थोड़ा सा शिफ्ट होना मुश्किल था, क्योंकि उनकी जो सारी एजुकेशन है वो प्रॉब्लम सॉल्विंग स्किल्स के ऊपर डिपेंड करती है। वहाँ पे आपको एक प्रॉब्लम दिया जाता है और आपने उसको सॉल्व करना होता है ऑन द बेसिस ऑफ थ्योरी। तो क्योंकि अंडरग्रेड लेवल पे इतनी हाई अप्रोच यूज़ करना थोड़ा सा डिफ़िकल्ट है, लेकिन एमएस प्रोग्राम में हम सिर्फ मैं ही नहीं, मेरे बाकी फैकल्टी मेंबर्स भी, हम केस स्टडीज़ और प्रॉब्लम सॉल्विंग जो बच्चों की स्किल्स हैं उनको इन्हेंस करने के लिए इसी तरह के जो मेथोडोलॉजी है वो अडॉप्ट करते हैं।
2: बहुत अच्छा, आप तीनों टीचर्स ने बड़े वाज़े अंदाज में अपने पढ़ाने के अंदाज को बयान किया। इसी के साथ मुअज़्ज़िज़ सुनने वालों, हम बढ़ते हैं एक और वक्फे की तरफ, कहीं मत जाइएगा, सुनते रहिएगा FM 92.6 UCT।